0: विचार चल रही है। मांगना मांगन नीका हर जस गुरते मांगना सिखा तेरी अरदास हो जा तरला होवे हे गरीब नवाज तू ना विसरे मेरी ते तेरे ऐसी रहमत हो जावे गुरु गुरु गुर कर मन मोर गुरु बिना मैं नाही होर ऐ रंग लिया दे सासू ऐसा प्यार हो गए साडी अरदास विच हे सचे पातशाह पूरन हो हमारी आसा तोर भजन की रहे प्यासा आ मंग हो मांगना मांगन नीका हर जस गुरते मांगना आ सफली है मंग साडी मंग विच आ करला हो गए गरीब नवाज ज्यों मीना बन पानी ज्यों मीना बन पानी ज्यों साकत मरे प्यास हे गरीब नवाज साडे ते ऐसी कृपा कर दे त्यों हर दिन मरिए रे मना जो वरखा जावे साफ आ कृपा कर दे आ मन नूं दुख पहुंचे जिस दिन अमृत वेला टुट जा आ मन नूं दुख पहुंचे जिस दिन तेरा नितनेम रह जा आ मन नूं दुख पहुंचे जिस दिन कीर्तन दी हाजरी रह जावे ऐसी परीक ला दे ऐसी कृपा कर दे आ कहिंदे ज्यों मीना बिन पाणी किन्नी परीक है एक पाणी दे जीव कोलों सिख्या लो कि ओह सिख्या लैके ओहो जिहा प्यार गुरु नाल हो जावे किन्ना क प्यार ज्यों मीना बिन पाणी है पाणी तों बाहर कढ दिओ मछली नूं वध तों वध अद्धा घंटा घंटा दो घंटे कढदी है तड़फ तड़फ के जान दे देंदी है तेरे बिना नहीं दिया जा इत्थे मछली ने साध संगत तड़फ तड़फ के जान दे दित्ती हुण जदों मर गई तो एक लाश है एक लोथ है लाश विच कोई होश नहीं है हुण कोई जींदा पन नहीं है लेकिन कहंदे मछली तों कुर्बान जाइए इतनी प्री गरीब नवाज बाणी च आखदे ने खंड खंड कर भोजन कीनो तौ ना बिसरियो पानी इन्नी प्री खंड खंड कहंदे कट कट के खंड खंड दा अर्थ कट कट के उतना ते मछली खाणी महा पाप ए इना अंदाजा लायो एक गल आ रही है प्रीत दी ओ पॉइंट लैणा की पॉइंट लैणा प्रीत दा मछली ने तड़फ तड़फ के जान दे दी इनी प्रीत थोड़ी खाण वाला होवे जदों मछली खा के रात नूं सौवे सराणे जल दी गडवी रखदा क्योंकि अज मैं मच्छी खाधी राती मैनू दो वारी तीन वारी प्यास लगनी है कहंदे इन्ना प्यार मच्छी नूं पाणी दे नाल कट कट के शक्ल चेहरा सब कुछ बदल गया एक लाश दे लोथ विच सुवास भी नहीं तां वी कहंदे पाणी नाल प्रीत नहीं छड्डी सिखा तेरी भी गुरु नानक नाल इहो जी सांझ हो खंड खंड कर भोजन पीनो तौ ना विसरियो पानी सा संगत ऐ रंग लगा हो ज्यों मीना बिन पाणी साडी मंग दे विच इहो जी तड़फ होवे इहो जी प्यास ऐ अमृतसर शहर दा मैं नां नहीं लैणा अमृतसर शहर विच रहण वाला गुरमुख प्यारा ऐ पिछे जे दी गल है चंद सालां दी गल कर रहे हां जी आ मछली वाली प्रीत आ साडे ते भी कृपा हो जे कदों होएगी कृपा जदों साडी हर मंग दे विच ए होएगा हे गुरु नानक तू ना विसरे अमृतसर दी गल गुरमुख प्यारा जिदा तकरीबन दस पाठ सुखमनी साहब का रोज का नेम है इथों का अमृतसर का वो जिमें आ वखी दे कोलों दर्द निकले ऑपरेशन हुंदा वो पेंड जिदा के केड़ा वो एक बाहर कढ दिंदे हड्डी जिन्हों डाक्टर कहंदे भी आ फालतू है इसकी कोई अहमियत नहीं उन्हों कट के बाहर कढ दिंदे
1: وہ بندہ جا دس پار سکھمنی صاحب کا نیم سی جڑیا ہویا گرو نانک کا دیوانہ وہ آپریشن ہویا یہ آپ ڈاکٹر کی سنائی بات ہے جس ویلے وہ آپریشن کر رہے ہیں وہ جیڑی ہڈی وہی پینڈل سے آپریشن کر کے کٹ رہے ہیں آپ ڈاکٹر کی آخر کہ آپریشن ویلے انہوں پریت بانی نال اینی پریت گرو نال کہن لگا یہ ہڈی وچوں بھی سکھمنی صاحب جی کی آواز آ رہی سی انہوں آخر پریت وہ روم روم چ وس جے تو کھانا کھاویں تے تیری درشٹی کھانے دے پے وہ بھی امرت بن جائے گی جے تیرے اندر رس ہوئے گا نام جدے وال ویکھے گا وہ بھی نظری نظر نحال ہو جائے گا کیوں آ نام دا پرباب ساسنگ داس دے کہن تو پاو ایک ہندی ہے بدھا چٹی ایک ہندی پریت ایک ہندا بندہ واہ واہ کر کے بانی پڑھتا تھوڑے بہتیاں سوسائٹیاں سبا سلاوا چلاندا ایک ہندا پردھانگیاں کر کے اس کارنا کر کے ایک ہندا پریت کہ میرا گرو نانک نال سانجھ ہے چار شریر جڑن سو شریر جڑے ساتھ سنگت آ پریت والی اوستھا دی منگ رکھیا کرو غریب نواز او رنگ بخشو او رس بخشو آؤ ساتھ سنگت باقی وچار کرتے ہیں غریب نواز کہندے آ ایہو جی پریت منگیا کر گرو گرو گر کر من مور گرو بنا میں نہیں ہور میں اے غریب نواز ایک جگہ تو دوجی جگہ جاواں میرے منہ چپئی صاحب ہوئے میرے منہ چ پہلی پوڑی کا سمرن ہوئے نانک ہوسی کی سچ تک میرے منہ چ واہگرو کا سمرن ہوئے گرمنتر کا میرے تے او ہاتھ رکھ دے او کرپا کر دے میری زندگی چ او رس لیا دے کی آخرے نے آہو جیاں منگا منگیا کر